0: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा है कि विकसित भारत सिर्फ मेयारी तालीम से ही मुमकिन हो सकता है। सदर जमहूरिया ने 48 स्कूली असातिज़ा को कौमी अवार्ड अता किए। वज़ीर आज़म नरेंद्र मोदी ने असातिज़ा पर जोर दिया है कि वो तलबा की जिंदगी को संवारने के लिए सिर्फ निसाबी किताबों तक महदूद न रहें। वज़ीर आज़म ने बच्चों में जरूरत से ज्यादा मोबाइल के इस्तेमाल को कम करने के लिए खेलों और मैदानी सरगर्मियों को फरोग देने पर जोर दिया। वज़ीर आज़म आज शाम नई दिल्ली में श्री राम कॉलेज ऑफ कॉमर्स की सद साला तकरीबात से खिताब करेंगे। बिहार के 14 जिलों में सैलाब की सूरत हाल बदस्तूर संगीन है, राहत और बचाव कार्रवाइयां जारी हैं। भारत ने सैलाब से मुतासर नेपाल को 95 टन इमदादी सामान भेजा है, मजीद इमदादी सामान और बेले ब्रिज भेजे जाएंगे। बैडमिंटन में शेंजेन में चाइना मास्टर्स के सेमीफाइनल में आज शाम सत्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी पर मुश्तमिल भारत की जोड़ी का सामना मलेशिया की जोड़ी से होगा। और खवातीन क्रिकेट में आज रात दुबई में T20 एशिया कप के ग्रुप ए के आखिरी मैच में भारत का सामना रिवायती हरीफ पाकिस्तान से होगा। अब खबरें तफसील से। सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा है कि विकसित भारत मेयारी तालीम के जरिए ही मुमकिन हो सकेगा। आज नई दिल्ली में असातिज़ा के कौमी इनामात 2026 की तकरीब से खिताब करते हुए सदर जमहूरिया ने कहा कि अपने असातिज़ा का एहतराम करने वाला माशरा ही सही मानों में तरक्की पसंद माशरा होता है।
1: हम सब देशवासी विकसित भारत के निर्माण के लक्ष्य की ओर आगे बढ़ रहे हैं। विश्व स्तरीय शिक्षा व्यवस्था के बल पर ही विकसित भारत का निर्माण संभव है। हमारे शिक्षक शिक्षा व्यवस्था में प्राणवायु का संचार करते हैं। हमारा ये प्रयास होना चाहिए कि हमारे देश में एक भी विद्यार्थी अच्छी शिक्षा के अवसर से वंचित न हो।
0: सदर जमहूरिया ने मजीद कहा कि तालीमी महारत, हुनरमंदी का फरोग और एंटरप्रेन्योरशिप मुल्क की तरक्की में अहम रोल निभाते हैं। सदर जमहूरिया ने कहा कि भारत को दुनिया में हुनरमंदी की राजधानी के तौर पर कायम करना और साथ ही इल्म का मरकज बनाना मुल्क की तरजीह है। इल्म को ताकत का सरचश्मा करार देते हुए मोहतरमा मुर्मू ने कहा कि तालीम अफराद को आजादाना तौर पर सोचने की ताकत देती है, आगाही पर मबनी फैसले लेने के काबिल बनाती है और मुल्क की तरक्की में गिराकदर ताउन करती है। सदर जमहूरिया ने मजीद कहा कि फर्ज शिनास असातिज़ा मुल्क की तामीर के सफ़े अव्वल के मेमार हैं।
1: द्वितीय राष्ट्रपति डॉक्टर सर्वपल्ली राधाकृष्णन की जयंती को शिक्षक दिवस के रूप में मनाकर हमारे देशवासी उनके प्रति एवं समस्त शिक्षक समुदाय के प्रति सम्मान व्यक्त करते हैं। जो समाज शिक्षकों का सम्मान करता है वो समाज सही अर्थ में प्रगतिशील होता है। शिक्षक के बीच आकर मेरे अंदर विद्यमान विद्यार्थी और शिक्षक दोनों ही जीवंत हो जाता है।
0: सदर जमहूरिया ने खवातीन के हकूक और तालीम को फरोग देने में सावित्रीबाई फुले के अहम रोल को भी याद किया। सदर जमहूरिया मुर्मू ने आज नई दिल्ली में असातिज़ा के कौमी इनामात तफवीज किए। इस दौरान 27 रियासतों, 7 मरकज के ज़ेर इंतज़ाम इलाकों और मरकजी हुकूमत के 6 इदारों से मुंतखब किए गए 48 स्कूली असातिज़ा को इनामात दिए गए। सदर जमहूरिया ने 21 असातिज़ा और आला तालीमी इदारों और पॉलीटेक्निक के तदरीसी अमले को भी कौमी इनामात से सरफराज किया। इसके अलावा मरकजी आला तालीमी इदारों के 12 असातिज़ा, 5 रियासती यूनिवर्सिटियों और 4 पॉलीटेक्निक कॉलेजों के असातिज़ा को भी इन इनामात के लिए चुना गया। तकरीब के दौरान इनाम हासिल करने वाले असातिज़ा के गैर मामूली काम पर मबनी मुख्तसर डॉक्यूमेंट्रीज भी पेश की गईं। सदर जमहूरिया ने आज राष्ट्रपति भवन में भारत रत्न डॉ सर्वपल्ली राधाकृष्णन को उनके यौम पैदाइश पर गुलहाय अकीदत भी नजर किए। मुमताज फलसफी स्कॉलर और उस्ताद डॉ सर्वपल्ली राधाकृष्णन साल 1952 से 1962 तक मुल्क के नायब सदर और साल 1962 से 1967 तक सदर जमहूरिया रहे। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज यौम असातिज़ा के मौके पर मुल्क भर के असातिज़ा को खराज तहसीन पेश किया है। एक अंग्रेजी रोजनामे में लिखे मजमून में सदर जमहूरिया ने दर्शो तदरीस के अमल को बेहतरीन जिम्मेदारी करार दिया है जो इल्मी मालूमात फराहम करने से आगे बढ़कर किसी फर्द और मुल्क की तामीर में अहम रोल अदा करता है। सदर जमहूरिया ने करोड़ों तलबा की जिंदगियों को तालीम, इकदार और खुद एतमादी से लैस करने पर असातिज़ा के तई इजहार तशक्कुर किया। वज़ीर आज़म नरेंद्र मोदी ने भी असातिज़ा पर जोर दिया है कि वो सिर्फ निसाबी तालीम तक महदूद न रहें बल्कि इससे आगे बढ़कर तलबा की जिंदगी को संवारने और बचपन को महफूज रखने में अपना अहम रोल अदा करें। وزیراعظم نے یہ بات کل نئی دلی میں اساتذہ کے قومی دن کا ایوارڈ حاصل کرنے والے اساتذہ کے ساتھ بات چیت کرتے ہوئے کہی۔ سوشل میڈیا پوسٹ پر اساتذہ کے ساتھ بات چیت کی جھلکیوں کو مشترک کرتے ہوئے وزیراعظم نے کہا کہ اساتذہ کو اس بات کو یقینی بنانا چاہیے کہ ہر طالب علم کے اندر موجود بچہ ہمیشہ زندہ رہے، اور ساتھ ہی ساتھ اساتذہ کو بھی اپنے اندر موجود بچے کو بھی محفوظ رکھنا چاہیے۔ انہوں نے زور دے کر کہا کہ بچوں میں حقیقی تبدیلی لانے کے لیے ضروری ہے کہ اساتذہ خود کو صرف نصابی تعلیم تک محدود نہ رکھیں بلکہ انہیں طلبہ کی زندگی کا حصہ بننا چاہیے۔
2: میں پوری شکشا جگت سے یہ کہنا چاہتا ہوں کہ ہمیں پہلے سے زیادہ کتابوں سے باہر نکل کر کے، سلیبس سے باہر نکل کر کے بچوں کی زندگی میں گھسنا پڑے گا۔ بچپن مرنے نہیں دینا چاہیے، اور بچپن بنائے رکھنے کا سب سے بڑا کام ٹیچر کر سکتا۔ ٹیچر کا کام ہے کہ اس کے بھیتر کا بچپن بنا رہے۔
0: بنیادی صحت اور سماجی مسائل کو اجاگر کرتے ہوئے جناب مودی نے بچوں کے ضرورت سے زیادہ موبائل استعمال پر تشویش کا اظہار کیا۔ وزیراعظم نے موبائل کی لت کو کم کرنے کے مؤثر طریقوں پر کھیلوں، میدانی سرگرمیوں اور تخلیقی مشغلوں کو فروغ دینے کی ضرورت پر زور دیا۔
2: ایک وشے ہے سکرین ٹائم، اب یہ ایک پرکار کا ایڈکشن ہے۔ میرے من میں ایک وچار آتا ہے، یا تو وہ بچہ کھیل کود کے اندر بہت روچی لینے لگ جائے گا۔ کھیل کود مطلب وہ ویڈیو گیم نہیں، ایکچولی میدان میں وہ کھیلنا، تو دھیرے دھیرے وہ اس میں سے باہر آ سکتا، اور ایسے میں کریٹیویٹی کی طرف ہم بچوں کو جتنا زیادہ جوڑیں گے، اور ہم نے ایسے کچھ نہ کچھ کاریکرموں کو عادت بنانی چاہیے۔
0: وزیراعظم نریندر مودی آج نئی دلی میں شری رام کالج آف کامرس کی صد سالہ تقریبات سے خطاب کریں گے۔ دلی یونیورسٹی کے حصے کے طور پر شری رام کالج آف کامرس بھارت کے سرکردہ اعلی تعلیمی اداروں میں سے ایک ہے۔ یہ کامرس، معاشیات اور مینجمنٹ کی تعلیم کا ممتاز ادارہ ہے۔ نائب صدر سی پی رادھا کرشنن اور وزیر داخلہ امیت شاہ نے یوم اساتذہ کے موقع پر مبارکباد پیش کی ہے۔ سوشل میڈیا پوسٹ پر نائب صدر نے ملک بھر کے اساتذہ کو بھارت کے مستقبل کی تعمیر میں ان کی بے لوث خدمات پر خراج تحسین پیش کیا۔ انہوں نے بھارت رتن ڈاکٹر سروپلی رادھا کرشنن کو بھی خراج عقیدت پیش کیا اور کہا کہ ایک ممتاز فلسفی، اسکالر، استاد، سابق صدر جمہوریہ اور ملک کے پہلے نائب صدر کی حیثیت سے ان کی گراں قدر خدمات کو یاد رکھا جائے گا۔ تعلیم کے مرکزی وزیر پرہلاد جوشی نے آج کہا کہ اساتذہ علم، مہارت اور اعتماد کے ذریعے طلبہ کے مستقبل کو مضبوط بناتے ہیں۔ یوم اساتذہ کے موقع پر سوشل میڈیا پر نشر پیغام میں جناب جوشی نے عظیم اسکالر، فلسفی اور استاد ڈاکٹر سروپلی رادھا کرشنن کو خراج عقیدت پیش کیا۔ وزیر موصف نے کہا کہ ڈاکٹر رادھا کرشنن ایک دور اندیش استاد تھے، اور تعلیم کے شعبے کے لیے ان کی محنت، لگن اور خدمات آج بھی تمام لوگوں کے لیے تحریک کا باعث ہیں۔
3: اس پر سمانت کیے جا رہے ہیں بھیا جی شکشکوں میں، اسکول شکشن سے 48، اچھ شکشن سے 21، اور کوشل وکاس ایوم ادمتا منترالے سے 13 شکشک شامل ہے۔ لیکن یہ سمان کیول ان شکشکوں کے تک سیمت نہیں ہے، یہ دیش کے 1,03,00,000 سے ادھک شکشکوں کا پرتندتو کرتا ہے، جو ہر دن لگ بھگ 25 کروڑ ودیارتھیوں تک شکشن پہنچاتا ہے۔
0: بہار میں گنگا، گنڈک اور کوسی سمیت بڑے دریاؤں میں پانی کی سطح میں مسلسل اضافہ ہو رہا ہے، اور ریاست میں سیلاب کی صورتحال بدستور سنگین ہے۔ وزارت خارجہ نے کہا کہ ایک پانچ سال کے بچے سمیت مزید 3 بھارتی شہریوں کو نیپال کے سیلاب سے متاثرہ ترشولی بازار علاقے سے بحفاظت نکال لیا گیا ہے۔ اس کے ساتھ ہی وہاں سے نکالے گئے بھارتی شہریوں کی مجموعی تعداد 169 ہو گئی ہے۔ ترجمان نے بتایا کہ پچھلے مہینے کی 26 تاریخ کو آنے والے تباہ کن سیلاب کے بعد بھارت نے نیپال کو تقریباً 95 ٹن امدادی سامان بھیجا ہے۔ بیڈمنٹن میں آج شینزن میں چائنا ماسٹرز کے سیمی فائنل میں ستوک سائراج رنکی ریڈی اور چراغ شیٹی کی بھارتی جوڑی کا مقابلہ ملیشیائی جوڑی سے ہوگا۔ خواتین کرکٹ کے ٹی ٹوینٹی ایشیا کپ کے گروپ اے کے آخری مقابلے میں آج رات دبئی انٹرنیشنل اسٹیڈیم میں بھارت کا مقابلہ روایتی حریف پاکستان سے ہوگا۔ یہ میچ بھارتی وقت کے مطابق رات 8 بجے شروع ہوگا۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے کہا ہے کہ وکست بھارت صرف معیاری تعلیم سے ہی ممکن ہو سکتا ہے۔ صدر جمہوریہ نے 48 اسکولی اساتذہ کو قومی ایوارڈز عطا کیے۔ وزیراعظم نریندر مودی نے اساتذہ پر زور دیا ہے کہ وہ طلبہ کی زندگی کو سنوارنے کے لیے صرف نصابی کتابوں تک محدود نہ رہیں۔ وزیراعظم نے بچوں میں ضرورت سے زیادہ موبائل کے استعمال کو کم کرنے کے لیے کھیلوں اور بیرونی سرگرمیوں کو فروغ دینے پر زور دیا۔ اور وزیراعظم نریندر مودی آج شام نئی دلی میں شری رام کالج آف کامرس کی 100 سالہ تقریبات سے خطاب کریں گے۔ اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
4: Good afternoon. This is Akashvani and I'm Shagun Chopra with the Midday News. The headlines. President Draupadi Murmu says Viksit Bharat will only be possible with quality education, confers national awards on 48 school teachers. Prime Minister Narendra Modi urges teachers to go beyond textbooks while shaping lives of students, also calls for less screen time, more sports and outdoor activities for children. Prime Minister to address centenary celebrations of Sri Ram College of Commerce in New Delhi this evening. Bihar flood situation remains critical in 14 districts, relief and rescue operations underway. India delivers 95 tons of relief material to flood-hit Nepal to send more supplies and Bailey bridges. In badminton, Indian men's doubles pair of Satvik Sai Raj Ranki Reddy and Chirag Shetty to face Malaysian duo in China Masters semi-final in Shenzhen this evening. And in women's cricket, India to take on arch-rivals Pakistan in final Group A clash of T20 Asia Cup in Dubai tonight. And now the news in detail. President Draupadi Murmu today said that a Viksit Bharat will only be possible with quality education, addressing the National Teachers Awards Ceremony 2026 in New Delhi on the occasion of Teachers' Day. The president said that a society that respects teachers is a progressive society in right terms.
1: हम सब देशवासी विकसित भारत के निर्माण के लक्ष्यों की ओर आगे बढ़ रहे हैं। विश्व स्तरीय शिक्षा व्यवस्था के बल पर ही विकसित भारत का निर्माण संभव है। हमारे शिक्षक शिक्षा व्यवस्था में प्राणवायु का संचार करते हैं। हमारा ये प्रयास होना चाहिए कि हमारे देश में एक भी विद्यार्थी अच्छी शिक्षा के अवसर से वंचित ना हो।
4: President Murmu added that academic excellence, skill development and entrepreneurship plays a crucial role in the development of the nation. The president noted that establishing India as the skill capital of the world alongside becoming a knowledge power is the priority of the country. Highlighting the importance of knowledge as the greatest source of power, she said that education empowers individuals to think independently, make informed decisions and contribute meaningfully to the progress of the nation. The president said that dedicated teachers are the frontline nation builders.
1: द्वितीय राष्ट्रपति डॉक्टर सर्वपल्ली राधाकृष्णन की जयंती को शिक्षक दिवस के रूप में मनाकर हमारे देशवासी उनके प्रति एवं समस्त शिक्षक समुदाय के प्रति सम्मान व्यक्त करते हैं। जो समाज शिक्षकों का सम्मान करता है वो समाज सही अर्थ में प्रगतिशील होता है। शिक्षक के बीच आकर मेरे अंदर विद्यमान विद्यार्थी और शिक्षक दोनों ही जीवंत हो जाता है।
4: The president also recalled Savitribai Phule's pivotal role in advancing women's rights and education. President Murmu today conferred the National Teachers Awards. 48 selected school teachers from 27 states, 7 union territories and 6 organizations of the central government received the awards. The president also presented national awards to 21 teachers and faculties of higher education institutions and polytechnics. 12 teachers and faculties from central higher education institutions, 5 from state universities, including 3 government and 2 private colleges, and 4 from polytechnics, including 2 government and 2 private polytechnics, have been selected for the awards. Short documentaries on each awardee depicting the exemplary work done by them were showcased at the event. President Draupadi Murmu today paid tributes to teachers across the country.